यो आकाशवाणी गुवाहाटी केन्द्र हो। अब समाचार सुन्नुहोस् गंगा क्षेत्रीबाट। असम सरकारले आगामी 26 मेमा विधानसभाको देवानी विधि सम्बन्धी विधेयक उत्थापन गर्नेछ। मुख्यमन्त्री डाक्टर हिमन्त बिश्व शर्माले हिजो उहाँको दोस्रो कार्यकालको पहिलो मन्त्री बैठकको पछि नै एउटा संवादमेलमा उक्त कुराको प्रकाश गर्नुभयो। डाक्टर शर्माले भन्नुभएको छ कि 21 मेदेखि हुने विधानसभा अधिवेशनको अन्तिम दिन अर्थात् 26 मेमा देवानी विधि उत्थापन गरिनेछ। मन्त्रीसभाको हिजो देवानी विधिको खचरामा अनुमोदन जनाइएको छ। यस खसरा अनुसार पार्वत्य र तराई जनजातिका मानिसहरूको देवानी विधिको बाहिर राखिनेछ भन्दै उहाँले व्यक्त गर्नुभयो र प्रस्तावकको विधेयकमा विवाहको आइनी उमेर निर्धारण र बहुविवाह जस्तो निषेधाज्ञा सम्पत्ति अधिकार र लिभ इन रिलेसनसिप लगायत केवटा विषयलाई समिति लिएको छ भन्दै मुख्यमन्त्रीले व्यक्त गर्नुभयो। यसको साथसाथै उत्तराखण्ड र गुजरातको पछि नै देवानी विधिको कार्यकारी गरिनेको साथसाथै असम तेस्रो राज्यको रूपमा गिन्ती हुनेछ भन्दै मुख्यमन्त्रीले प्रकाश गर्नुभयो। असम सरकारले 5 वर्षभित्र 2 लाख सरकारी रोजगार नियुक्ति प्रदानको निम्ति मुख्य सचिवको नेतृत्वमा कर्मवाहिनीको ग्रहण सिद्धान्त लिएको छ। मुख्यमन्त्री डाक्टर हिमन्त बिश्व शर्माको अध्यक्षतामा हिजो अनुष्ठित मन्त्रीसभाको बैठकमा यो सिद्धान्त लिएको छ। यस कर्मवाहिनी आउने 3 महिनाभित्र प्रतिवेदन दाखिल गर्नेछ। मुख्यमन्त्रीले संवादमेलमा भन्नुभएको छ कि 2 लाख सरकारी रोजगार कसरी दिन सकिनेछ यसको निम्ति मुख्य सचिवको नेतृत्व दलले प्रतिवेदन उल्लेख गर्नेछ र मन्त्रीसभाको बिजेपीको चुनाव इस्ताहारलाई परिवर्ती 5 वर्षको निम्ति निर्धारणको आधारको रूपमा ग्रहण गरिने प्रस्तावलाई अनुमोदन जनाएको छ भन्दै मुख्यमन्त्रीज्यूले जानकारी दिनुभयो। मन्त्रीसभाको बैठकमा सुधाकण्ठ डाक्टर भूपेन हाजरिकाको जन्म शतवार्षिक उद्यापनलाई समिति अनुष्ठान आउने 8 सेप्टेम्बरमा नयाँ दिल्लीको भारत मण्डपमा अनुष्ठित गर्ने प्रस्तावमा अनुमोदन जनाइएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशी मुद्रा सञ्चयको निम्ति जनाएको आह्वान अनुसार राज्य सरकारले व्यय सङ्कोषणको व्यवस्था घोषणा गरेको छ। यसअनुसार चिकित्साधीन कारणमा बाहिर अथवा अन्य कारणमा परवर्ती 6 महिनाको निम्ति सरकारी विषय कर्मचारीको विदेश भ्रमणलाई रोक लगाएको छ। सरकारी र व्यक्तिगत दुईवटा विदेश भ्रमणको क्षेत्रमा यो बाधा लागू हुनेछ। केन्द्र सरकारले चल्दो वर्षको निम्ति केन्द्रीय पथ र आन्तर्गाथनि उन्नयनको पुँजीको अधीन राज्य पथको ओभर ब्रिज अन्डर ब्रिज र पुल निर्माणको निम्ति असमसहित उत्तर पूर्वाञ्चलको 8 वटा राज्यलाई हिजो 569.64 करोड रुपियाँ आवण्टन दिएको छ। सडक परिवहन र सडक मन्त्रालयको सन्दर्भमा संश्लिष्ट राज्य र अन्य पक्षहरूलाई स्मारक लिपि जारी गरेको छ। उच्च शिक्षा विभागले नामभर्ती महसुलको योजनाको अधीनमा बदलेको छ। विभागको महसुलको राहको योजनामा योग्यता निर्णयको निम्ति अहिलेदेखि केवल रेसन कार्ड लागू हुनेछ। छात्र छात्राको अभिभावकको रेसन कार्डको महसुलको राहको क्षेत्रमा ग्रहण गर्ने निर्णय छ र पूर्वमा उच्च शिक्षित ग्रहणको निम्ति नाम भर्ती रेसन कार्ड नभएका छात्र छात्राको क्षेत्रमा कर्तृत्व पक्षले दिएको आयको प्रमाण ग्रहण गरिएको थियो। नलबारी जिल्लाको विभिन्न गाउँमा हालैमा गोरु र भैँसीको लाम्बी भाइरसको भयावह रूप लिएको छ। यो सङ्क्रमणको भाइरसमा जिल्लाको सहस्राधिक गोरु र भैँसी आक्रान्त भएका छन्। उच्चतम न्यायालयको अंशग्रहणमूलक न्यायको दर्शनको प्रसार तथा विचाराधीन भइरहेको गोचरको पारस्परिक बुझाबुझीको निम्ति यो लक्ष्यले उच्चतम न्यायालयको आउने 21 अगस्तदेखि 23 अगस्तमा समाधानको समारोह शीर्षक विशेष लोक अदालत आयोजन गरिएको छ। आइपिएल क्रिकेट प्रतियोगिताको हिजो रात्रि रायपुरमा अनुष्ठित

एउटा खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोरको कलकत्ता नाइट राइडर्सको 6 विकेटले परास्त गरेका छन्। खेल कलकत्ता नाइट राइडर्सको पहिलो ब्याट धर्दै निर्धारित 20 ओभरमा 4 विकेटको विनिमयमा 192 रन ग्रहण गरेका छन्। उत्तर प्रदेशको लखनऊमा अनुष्ठित दोस्रो सर्वभारतीय पुलिस गेम्सको असम उपआरक्षी अधीक्षक बर्डी बोडोले टेबल टेनिसमा दिमुकुट अर्जन गरेका छन्। बर्डीले हिजो ओपन सिङ्गल्स र राजपत्रिक विषय सितानमा सिङ्गल्समा एकचोटि 3rd बारको निम्ति स्वर्ण पदक प्राप्त गरेका छन्। ओपन सितानको सिङ्गल्समा बर्डीले उत्तर प्रदेशको आरक्षीको सुब्रत राज वर्मालाई 3-1 परिणाममा परास्त गर्दछन् र त्यसरी नै राजपत्री विषयको सितानमा सिङ्गल्स खेलाडीको रूपमा एम श्री अभिनवको विरुद्धमा 3-0 को परिणाममा विजय साब्यस्त गर्दछन्। सुन्दै हुन्छ समाचार, आजलाई पुरा भयो।

श्रोताबिन, हामी आकाशवाणी गुवाहाटी महापाउ शाखाबाट प्रसारित नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मेडम एपको 411.5 मिटर, तदनुसार 729 किलो हर्ट र एफएम ब्यान्डको 101.6 मेगा हर्जमा। स्टुडियोको घडी अनुसार समय अपराह्नको 3:21 र 14 सेकेन्ड भएको छ। यसका साथै कार्यक्रममा म थर्क अधिकारी र गङ्गा छेत्री एकचोटि सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत गर्दै प्रस्तुत गर्दैछौँ आजका हाम्रा कार्यक्रमहरू। कार्यक्रममा अब प्रस्तुत छ रोजगार समाचार। रोजगार समाचार सुन्नुहोस् थर्क अधिकारीबाट। युनियन ब्याङ्क अफ इन्डियामा रिक्त भएका 1865 एप्रेन्टिस पदको लागि आवेदन खोजिएको छ। असमका प्रार्थीको लागि पदको सङ्ख्या भयो 29। प्रार्थी स्नातक हुनुपर्दछ। उमेर 20 वर्षदेखि 28 वर्षभित्र हुनुपर्नेछ। प्रशिक्षणको समयमा गाउँ अञ्चलका शाखाको महिनामा 15,000, नगर अञ्चलका शाखाको लागि महिनामा 18,000 र महानगर अञ्चलका शाखाको लागि महिनामा 20,000 गरी चलपानी दिइने व्यवस्था राखिएको छ। सम्पूर्ण तथ्य र आवेदनको लागि प्रार्थीले युनियन ब्याङ्क अफ इन्डियाको वेबसाइट हेर्न सक्नुहुनेछ। आवेदनको अन्तिम मिति 19 मे तोकिएको छ। रिजर्भ ब्याङ्क अफ इन्डियामा रिक्त भएका 60 पदको लागि आवेदन खोजिएको छ। अफिसर इन ग्रेड बी डिआर जेनेरल 40। प्रार्थी कम्ती पनि स्नातक हुनु पर्दछ। अफिसर इन ग्रेड बी डिइपिआर 10 पद। प्रार्थी इकोनोमिक्स, फाइनेन्स अथवा यसको सँग जडित कुनै एउटा विषयमा एमए र एमएससी हुनु पर्दछ। अफिसर इन ग्रेड बी डिआर डिएसआइएम 10 पद। प्रार्थी स्ट्याटिस्टिक्स, म्याथमेटिक्स, म्याथमेटिकल स्ट्याटिस्टिक्स, एप्लाइड स्ट्याटिस्टिक्स, इकोनोमेट्रिक्स र इन्फर्मेसन विषयमा मास्टर डिग्री भएको हुनुपर्दछ। पदहरूको तन्खा महिनामा 78,450 रुपियाँदेखि 141,600 रुपियाँसम्म, साथै अन्यान्य बोनस रहनेछ। प्रार्थीको उमेर 21 वर्षदेखि 30 वर्षभित्र हुनुपर्दछ। सम्पूर्ण तथ्य र आवेदनको लागि प्रार्थीले rbi.org.in यो वेबसाइट हेर्न सक्नुहुनेछ। आवेदनको अन्तिम मिति 20 मे तोकिएको छ। कर्मचारी चयन आयोगले 731 स्टेनोग्राफर ग्रेड सी र ग्रेड डी पदको लागि आवेदन खोजेको छ। प्रार्थी उच्चतर माध्यमिक परीक्षामा उत्तीर्ण हुनुपर्दछ। प्रार्थीको उमेर ग्रेड सी पदको लागि 18 वर्षदेखि 30 वर्षभित्र र ग्रेड डीको पदको लागि 18 वर्षदेखि 27 वर्षभित्र हुनु अनिवार्य छ। सम्पूर्ण तथ्य र आवेदनको लागि प्रार्थीले ssc.gov.in यो वेबसाइट हेर्न सक्नुहुनेछ। आवेदनको अन्तिम मिति 15 मे तोकिएको छ।

0: सुन्दै हुन्छु रोजगार समाचार पूरा भयो। श्रोताबिन, हामी आकाशवाणी गुवाहाटी महाबाहु शाखाबाट प्रचारित नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। कार्यक्रममा अब प्रस्तुत छ श्रोताहरूको प्रिय युवा कार्यक्रम। दिलीप आचार्यको परिचालनामा गुवाहाटी छ माइलका युवा युवतीहरूले प्रस्तुत गरेको सुन्नुहोस् यो युवा कार्यक्रम।
1: नमस्ते आदरणीय श्रोताबिन्द, म दिलीप आचार्य यो शब्द मञ्चमा हजुरहरू समक्ष हार्दिक अभिनन्दन टक्राउँदैछु। विगतको समय झैँ यसपालि पनि साथी सङ्गीहरू सम्मिलेर कतिपय कोसली लिएर हजुरहरू समक्ष उपस्थित भएका छौँ। आशा छ हजुरहरूलाई हाम्रा कोसलीले मनोरञ्जन दिन सक्षम हुन्छ। प्रस्तुत छ आजको पहिलो कोसली, लघु नाटक मोबाइल, रचना र परिचालना दिलीप आचार्यको। लौ त श्रोताबिन्द, अब अघि बढौँ शब्द मञ्चपट्टि।
2: को हो यो राति राति फोन गर्ने? हेलो हेलो हेलो, त्यति काटियो पो निन्द्राबाट त्यसै बिउरा
3: को रहेछ?
2: खोइ कुनि को काटि गयो?
3: कति बज्यो र?
2: 12 बजे छ। कतै तिम्रो फोन त आउने कुरा थिएन नि?
3: यो राति त मेरो कसको फोन आउँछ र?
2: के पत्तो, हिजो आजको दिनमा को कतिखेर कसको साथी बन्दछ कि राति सुतेपछि बात मार्न साथी बनाएकी थियौ?
3: चुप लागेर सुत्नु, मुखमा जे आयो त्यही बक्नुहुन्छ।
2: किन रिसाएकी हो? नरिसाउन, मैले त यसो हो कि भनेर पो सोधेको थिएँ त।
3: म त्यस्तै जस्तो लाग्छ कि क्या?
2: होइन नि, यो कुन चाहिँ अपराधी हो? हुन त यो राति उँदो फोन गर्न त साह्रै गतिलो मान्छे त हुँदैन। पक्कै पनि यो इन्डियन मेड फरेनरको जोड हुनुपर्छ। सुतौँ अब। खै उता जाऊ, अलिकति कहाँ सबै जग्गा उठेकी उता सरन कस्ती हो, यत्रो जिउ छ हल, कसलाई यस्तो खरो परेको? हेलो हेलो, अपराधी को होस् त? ल काटो फेरि, कसलाई चाहिँ खोजेको होला यसले? कतै आर्मी साइला कि श्रीमतीले त इसारा गरे कि त होइन? पक्कै पनि साइलो आएको छैन होला, केटाकेटी पनि निथाए होला, किनभने अघि पछि एक दुई खेप यसरी नै फोन पनि गरेको थिए। हो पक्कै हो, अब के गरौँ, कसरी बात मारौँ? भरे बुढियाले थाहा पाए भने बुढिया चाहिँ निथाइछिन्। अब बाहिर गएर यसो बात मार्नु पर्यो, मन त चङ्गा हुन्छ।
3: बाहिर गएका आज चाहिँ।
2: हेलो, को हो यो राधिवती, किन डिस्टर्ब गरेको? के क्रस कनेक्सन? हेलो हेलो,
3: पर्ख त, मसँग लुकेर बाहिरबाट फोन गर्ने?
2: ए चुप लाग न, चुप लाग, किन गराएकी यो राति उँदो? मान्छेले सुने भने के भन्छ?
3: सुने सुनुन, यत्रा वर्ष आफू चाहिँ विश्वास गरे अनि यो बुढेसकालमा लुकी लुकी कोसँग यसरी लिलिमाइ गरी?
2: होइन हौ, ए चुप लाग न, चुप लाग, किन गराएकी?
3: लाग्दैन म चुप, त्रो धोका पर्खिनु त, छोरा छोरीलाई म भनिदिन्छु, छोरा छोरीलाई म भन्छु नि।
2: ए श्रीमती, हल्ला नगर न, पहिले मेरो कुरा त सुन तिमी।
3: म केही सुन्दिन, म केही सुन्दिन, म केही पनि सुन्दिन।
2: हे भगवान, कस्तो नबुझी, खै यताउ यताउ यताउ,
3: सुन्दिन म। होइन के को हल्ला हो,
2: मैले के चाहिँ गरे त, किन
3: बिस्तारै गरे नि म? हाम्रै घरका बुढाबुढी जस्तो छ त,
2: यो बुढेस कालमा पनि के तिम्रो त्यस्तो सुन्दै
3: पक्कै पनि हो। होइन यो राति उँदो के के भएछ, सुन्दिन।
2: आइमे मान्छे यस यस्तै नै हुन्छ।
3: मम डैड केको हल्ला?
2: छोरी केही पनि होइन, यो तेरी आमा हेर्न त्यस चाहिँ यहाँ
3: चट्टी काला हेर्छ दिदको के भन्छेस नि? मलाई त सरम सरम लागेको छ, यो उमेरमा यो मध्यरात

0: छोरी के भन्छिस् नि?
1: के भन्छौ हौ तिमी छोरी? खै मैले के भन्छु?
0: मसँग लुकेर यो मध्य रात्रि मोबाइलमा साउती मारेर
1: के बोलेकी यो आई? मैले
0: आज चाहिँ जम्मै थाहा पाइहालेँ नि। अघि अघि तलब भए सक्ता जम्मै रुपियाँ ल्याएर मेरो हातमा दिन्थे, आज चाहिँ आधा पनि दिँदैन।
2: मम, तपाईँ चुप लाग्नुहोस् त, चुप लाग्नुहोस्। ड्याड, के कुरा हो?
1: होइन हो छोरी, अब तँलाई म के ठिक छ, विश्वास भएन। यो यो यो ल मोबाइल ला, कल ब्याक गर्न हेर्छ।
0: केही पनि जान्दिनँ म।
2: यो नम्बर त मेरो साथीको हो, फेरि यो मोबाइल
1: बुझ्नु छैन।
2: ओ मम, तपाईँ पनि अघि ड्याड हातगोडा धुन गएको बेला मलाई फोन लगाइदिए भनेर को अङ्कलसँग बात गरेर ह्यान्डसेट साटेर ल्याउनु भयो होइन? त्यही त, मेरो मोबाइलमा किन कल आउँदैन भन्छु नि। पर्खिनु ड्याड, म तपाईँको ह्यान्डसेट लिएर आउँदैछु।
1: सुनौ, गण्डगोल त तिमीले नै गरेकी रहेछौ।
3: ठिक छ, ठिक छ।
0: मलाई के थाहा कुन कसको के कुरा हो?
1: के खै खै यता
2: दे ए ड्याड, तपाईँको ह्यान्डसेट।
1: ठीक
4: समय हो चला है एक छोटे से अंतराल का।